0: It's 11:50.
1: This time check is brought to you by
2: White-ish Beauty Cream, Glowing Skin Jo Raaz, a product by Biocon International Pakistan.
3: हर बार जा नंढड़ा कदम एक नई दुनिया डा वधन था, पर पोलियो इन्हन कदमन के रोके भी सगे थो। इन्हीं करे जड़े भी पोलियो मुहिम दौरान पोलियो वर्करन जी दस्तक थे त दर खोलियो ए पेंजे बारन के पोलियो खां बचाओ जब कतरा जरूर प्यारियो छो त ये कतरा बारन में मुदाफती ताकत के वधाइन था ए इन्हन जे ख्वाबन के उड़ाम देन था। पोलियो मतलब जिंदगी भर जी माजूरी।
4: هر ماشوم ورکوټي ورکوټي قدمونه د یو نوې دنیا په لور روان وي، خو د پولیو رنز دا قدمونه درولې هم شي، نو په دې وجه د پولیو د هر مهم په محل د پولیو ټیم د دروازې ټکولو جواب ورکوي او خپل ماشومانو ته د پولیو د مخنیوي دوه ساسکي ورکول مه هیروئ، ځکه چې همدغه ساسکي د ماشومانو د بدن دفاعي طاقت زیاتوي او د هغې د خوبونو الوت وزر مومي. پولیو یعنی مستقل معذوری۔
5: ہر دن ہر پہر زندگی کی لہر، جی ایف ایم 88 نیٹ ورک، سندھ کی آواز۔

0: डार्क स्पॉट्स को करें फेड और दे कुदरती असली ग्लो। डी स्किन ब्यूटी क्रीम, असली ग्लो हर दिन का शो।
1: धर माशुम वरकोटी वरकोटी कदमुना दे यो नवी दुनिया पलोर रवानवी। خود پولیو رنز دا قدمونه و دروله هم شی نو پا دی وجه دا پولیو دا هر مهم پا محال دا پولیو تیم دا دروازی تکولو جواب ورکوی او خپل ماشومانو تا دا پولیو دا مخنیوی دو ساسکی ورکول مهی روی زکه چه هم دا ساسکی دا ماشومانو دا بدن دفاعی تا کز زیادوی او دا هغی دا خوبون و الوت وزری مومی پولیو مستقل مازوری
2: अभी बुधोपिया जीए हैदराबाद मटियारी एफएम 91.6 सिंध जो आवाज।
3: ओ पिता जा पिताई पिता ते वसे नूर मुझो तो
2: सिंध जो आवाज बुधंदा रहो।

ओके जी, वापस आ चुके हैं दोबारा से आप लोगों के पास और आप सुन रहे हैं GFM 88 नेटवर्क। हमारे साथ यहाँ पर मौजूद है जनाब सखर मोरो मीरपुर खास मटियारी सकरन मेहरापुर माथिली नूरियाबाद और जनाब लाड़काना के लाइव स्टूडियो से आप सुन रहे हैं व्हाइटिश एंड डी स्किन ब्यूटी शो स्पॉन्सर्ड किया जा रहा है डी स्किन ब्यूटी प्रोडक्ट्स के तावन से। यहाँ पर डी स्किन ब्यूटी प्रोडक्ट जो कि आप इस्तेमाल कर रहे हैं और डी स्किन ब्यूटी प्रोडक्ट्स के इस्तेमाल के फौरन बाद ही आपको जो खूबसूरती मिलने वाली है उसके बारे में जरा बातें की जाएंगी और इसी के साथ साथ आप लोगों को वेलकम इन खुशामदीद कहा जाता है। बिल्कुल आपकी मोहब्बतों समातों और चाहतों का बेहद वाला शुक्रिया। और अगर आप भी हमारे प्रोग्राम का हिस्सा बनना चाहते हैं, शामिल प्रोग्राम होना चाहते हैं, तो आप मुझे ज्वाइन कीजिए 8881 पर और फेसबुक पर। तो जल्दी जल्दी से हमारे प्रोग्राम का हिस्सा बनते जाइए और पोस्ट को ज्यादा से ज्यादा लाइक और शेयर करते जाइए। ऐसे ये होता है कि भाई हम बहुत सारे लोगों को बता पाते हैं कि डी स्किन ब्यूटी प्रोडक्ट आपकी खूबसूरती के लिए क्यों जरूरी है। ओके जनाब, सो डी स्किन ब्यूटी क्रीम का यूज आप सब लोगों के लिए बहुत ज्यादा फायदेमंद साबित होने वाला है। इसी के साथ साथ अगर आप मर्द हजरात हैं, अगर आप खवातीन हैं, तो हर कोई डी स्किन ब्यूटी प्रोडक्ट्स का यूज कर सकता है। हुई ना मजे की बात। तो जनाब यहाँ पर आप लोगों को मैं बताऊंगी कि डी स्किन ब्यूटी क्रीम का इस्तेमाल अगर आप करेंगे तो क्या ऐसी खास बातें हैं जो कि भाई आप लोगों को आज पता चलेंगी या फिर पहले से पता है लेकिन आप जरा बुढ़े तरह में आए हो तो असा डी स्किन ब्यूटी क्रीम वठी चाहूँ या फिर न वठी चाहूँ। बाबा तहां बिना सोचे डी स्किन ब्यूटी क्रीम जो इस्तेमाल करने स्टार्ट कयो छो त डी स्किन ब्यूटी क्रीम जो जेको इस्तेमाल आहे न उहो तव्हां जे खूबसूरती जे लाइ ॾाढो फ़ाइदेमंद साबित थींदो। तव्हां दुनिया में बेशक बहुत ज्यादा प्रोडक्ट देखे होंगे जो कि आप इस्तेमाल करते हैं लेकिन आपको वक्ती तौर पर खूबसूरत तो बना देते हैं लेकिन जब आप उन प्रोडक्ट्स का यूज करना छोड़ देते हैं तब आपकी खूबसूरती जो है वो कहीं गायब हो जाता है, जो निखार आ चुका होता है वो कहीं गायब हो चुका होता है और आपकी खूबसूरती जो है ना वो मानद पड़ जाती है बहुत। जो कि तो अगर आप भी इन तमाम चीजों से बचना चाहते हैं और कोई अच्छा सा कोई सेफ सा प्रोडक्ट यूज करना चाहते हैं तो डी स्किन ब्यूटी क्रीम का यूज आपकी स्किन के लिए ही है जनाब। और अगर आप डी स्किन ब्यूटी क्रीम को इस वजह से नहीं इस्तेमाल करेंगे भाई हमारी स्किन खराब हो जाती है, कोई भी प्रोडक्ट नहीं लगा पाते हैं, तो भाई डी स्किन ब्यूटी क्रीम जो है ना ये ऑल स्किन टाइप के लिए और सबसे बड़ी बात और सबसे बेहतरीन बात तो डी स्किन ब्यूटी क्रीम जो है ना ये मेडिकेटेड फार्मूला है। मेडिकेटेड फार्मूला है तो बातें खत्म हो जाती है यहाँ पर आकर कि भाई हर स्किन वाला इंसान इस्तेमाल कर सकता है। और डी स्किन ब्यूटी क्रीम जो कि भाई तैयार की गई है उन डॉक्टर्स ने मिलकर तैयार किया है जो कि भाई आपकी स्किन के रिलेटेड बहुत सारी प्रॉब्लम्स को दूर करने के लिए, तो ना बिल्कुल वही डॉक्टर्स उन्होंने मिलकर डी स्किन ब्यूटी क्रीम को तैयार किया है और इसका फार्मूला जो है वो बहुत ज्यादा अच्छा फार्मूला है। और डी स्किन ब्यूटी क्रीम जो कि 2-in-1 फार्मूला है, यानी कि डी स्किन ब्यूटी क्रीम जब आप यूज करते हैं ना तो ये है तो बेसिकली एक नाइट क्रीम लेकिन जब आप इसे इस्तेमाल करेंगे तो आपको रिजल्ट्स मिलने वाले हैं ऐसे वाले जैसे आपने कोई महंगा सा फेशियल कराया हो। और इसके अंदर जो है विटामिन ई बीट्स और माइक्रो बीट्स फार्मूलेशन है और जनाब अल्फा आर्बुटीन है, कॉजिक एसिड है, ग्लूटाथायोन है, ये तमाम चीजें ऐड की गई हैं डी स्किन ब्यूटी क्रीम के अंदर। नाम सुनकर ही आपको एहसास होता होगा कि भाई वाकई ये तो कोई महंगा सा प्रोडक्ट लग रहा है, तो डी स्किन ब्यूटी क्रीम को ये इतना महंगा प्रोडक्ट नहीं है, ये मुनासिब सी कीमतों में आपको मिल रहा है, आप सारे लोग इसे अफोर्ड कर सकते हैं। और इसी के साथ साथ डी स्किन ब्यूटी क्रीम जब आप यूज करेंगे तो आपको मिलेगी ऐसी शानदार सी खूबसूरती जिसकी आप हमेशा से जो है ना वो कल्पना करते थे, हमेशा से आप चाहते थे कि भाई हमें भी काश ऐसा हुसन मिलते लेकिन कैसे मिलता, तो वो डी स्किन ब्यूटी क्रीम के यूज के फौरन बाद ही आपको मिल जाएगा क्योंकि डी स्किन ब्यूटी क्रीम के अंदर विटामिन ई बीट्स हैं और माइक्रो बीट्स जो है ना ये आपकी खूबसूरती में इस तरह से इजाफा लाने वाले हैं जो कि आपने देखा होगा नोटिस करा होगा जो खवातीन बहुत महंगे महंगे फेशियल्स कराती है ना उनके फेशियल्स के अंदर ये विटामिन ई बीट्स और माइक्रो बीट्स एड किए जाते हैं तभी उनको बड़े अच्छे रिजल्ट्स मिलते हैं। लेकिन जब आप इतना ज्यादा टाइम वेस्ट नहीं करते, आपके पास इतने ज्यादा पैसे भी नहीं है, तो आप डी स्किन ब्यूटी क्रीम का यूज कर लीजिए क्योंकि इसके भी विटामिन ई बीट्स और माइक्रो बीट्स एड किए गए हैं और इसी के साथ साथ ये मुनासिब कीमतों में भी आपको मिल रहे हैं और आपका टाइम भी इतना ज्यादा वेस्ट नहीं होगा कि भाई आप क्या घंटों बैठकर पार्लर जो है वो फेशियल कराते रहे। बस आप डी स्किन ब्यूटी क्रीम का यूज करेंगे आपको मिलेगी ऐसी शानदार सी खूबसूरती जिसके आप सपने देखते हैं। तो डी स्किन ब्यूटी क्रीम का यूज चाहे आप मर्द हजरात हैं चाहे आप खवातीन हैं हर कोई कर सकता है और डी स्किन ब्यूटी क्रीम का इस्तेमाल हर एक स्किन के ऊपर किया जा सकता है, यानी कि अगर आपकी स्किन सेंसिटिव हो, ऑयली हो,
ڈرائی ہو، نارمل ہو، کمبینیشن ٹائپ ہو، ہر اسکن کے اوپر ڈی اسکن بیوٹی کریم کا یوز کیا جا سکتا ہے. تو کیجیے بھائی، کس نے منع کیا؟ اور خوبصورتی ہر کسی کی خواہش ہے جناب، لیکن خوبصورتی کے ساتھ اپنی جلد کی مناسب کیئر جو ہے نا وہ بھی بہت زیادہ ضروری ہوتی ہے. اگر آپ اپنی روز مرہ کی بیوٹی کیئر روٹین میں ایک خوبصورت سا اضافہ کرنا چاہتے ہیں تو ڈی اسکن بیوٹی کریم کا یوز اپنی روٹین کا حصہ بنا لیجیے. یہ کریم آپ کی روز مرہ اسکن کیئر کو مزید آسان اور خوبصورت بنانے کے لیے بہترین انتخاب ثابت ہو سکتی ہے اور آپ کی جلد کو نرم، ملائم اور موئسچرائز بھی رکھے گی، کیونکہ ڈی اسکن بیوٹی کریم کا یوز جو ہے نا آپ کو خوبصورت بنانے کے لیے کیا گیا ہے اور آپ کا ٹائم بچانے کے لیے کیا گیا ہے. آپ کے پیسوں میں ذرا جو ہے نا وہ ایسا نہیں کہ بھائی آپ جائیں دھڑا دھم بہت زیادہ مہنگے مہنگے آپ ٹریٹمنٹ کرا رہے ہوتے ہیں، ڈاکٹرز کو دکھا رہے ہوتے ہیں. بھائی یہ فارمولا ایسا ہے، میڈیکیٹڈ فارمولا ہے، تو اسے آپ بے فکر ہو کر یوز کر سکتے ہیں. ایکنی پرابلم ہے تو اس کے لیے بھی آپ یوز کر سکتے ہیں، ایکنی مارکس آ چکے ہیں اس کے لیے بھی یوز کر سکتے ہیں، رنگت کا ایشو ہے اس کے لیے بھی کر سکتے ہیں، کیونکہ خوبصورتی کو مزید نکھانے کے لیے اپنی روز مرہ بیوٹی کے روٹین میں بس آپ نے شامل کر لینا ہے ڈی اسکن بیوٹی کریم. اور ڈی اسکن بیوٹی کریم آپ کے لیے اتنا خوبصورت سا احساس ہوگا کہ آپ لگانے کے فوراً بعد ہی کہیں گے آئے ہائے چس کرا دی بھائی جان. تو ڈی اسکن بیوٹی کریم کا یوز آپ کی خوبصورتی میں چار چاند لگانے کا کام کرتا ہے اور مرد حضرات ہیں، خواتین ہیں، ہر کوئی یوز کر سکتا ہے. بہت زیادہ والے فائدے ہیں، پورے پروگرام میں آپ لوگوں کو بتاتی رہوں گی. یہ ایک چھوٹا سا ٹیلر تھا اور ساتھ ساتھ یہاں پر آپ لوگوں کے لیے ڈی اسکن بیوٹی کریم کے ساتھ ساتھ ڈی اسکن کا فیس واش بھی اویلیبل ہے. اگر آپ ڈی اسکن کا فیس واش لگانا چاہتے ہیں تو وہ بھی آپ استعمال کر سکتے ہیں. اور ڈی اسکن کا جو فیس واش ہے نا، اس کی یہ بات ذرا میں آپ لوگوں کو بتاتی چلوں، تو ڈی اسکن کا جو فیس واش ہے اس کو تیار کیا گیا ہے بڑی ہی محبت کے ساتھ، کیونکہ ڈی اسکن فیس واش کے اندر ہائلورونک ایسڈ سیرم کا یوز کیا گیا ہے. ہائلورونک ایسڈ سیرم جو ہوتا ہے نا، یہ آپ کی اسکن کے لیے بہت زیادہ فائدے مند ثابت ہوگا. وہ ایسے کیونکہ اس کے اندر جو ہے نا تمام وہ چیزیں ایڈ کی جاتی ہیں جو کہ آپ کی اسکن کو ڈیپلی کلین کرنے کے لیے ہوتی ہیں، موئسچرائز رکھنے کے لیے ہوتی ہیں اور آپ کی اسکن کو ہائیڈریٹ رکھنے کے لیے ہوتی ہیں. تو ہر دن کو اگر آپ بہتر، ریفریش، خوبصورت اور پرکشش بنانا چاہتے ہیں اور آپ کے چہرے پر یہ جو تھکن نظر آتی ہے، یہ گرد و غبار جمع ہو چکا ہے اور کافی آئل آپ کو محسوس ہوتا ہے کہ بھائی ہماری اسکن بڑی آئلی ہے، تو ہم کیا کریں؟ کیونکہ آئل کو زیادہ جو ہے نا آپ بہت سارے پروڈکٹ لگا چکے ہوتے ہیں لیکن یہ آئل آپ کے چہرے سے جو ہے نا وہ زیادہ ہی نہیں ہے. اور آئلی جن لوگوں کی اسکن ہوتی ہے ظاہر سی بات ہے ان کے چہرے پر ایکنی پرابلم بھی آ چکا ہوتا ہے. تو آئل کو کنٹرول کرنے کے لیے، اپنی اسکن کو ہمیشہ تر و تازہ رکھنے کے لیے، اپنی اسکن کو ہمیشہ کنٹرول میں رکھنے کے لیے آپ ڈی اسکن کا فیس واش یوز کر سکتے ہیں. تو ڈی اسکن کا فیس واش بالکل جی بہت ہی کمال کا پروڈکٹ ثابت ہونے والا ہے. آپ سارے لوگ یہ استعمال کر سکتے ہیں، چاہے آپ مرد حضرات ہیں، چاہے آپ خواتین ہیں. تو استعمال کرتے رہیے اور ذرا خوبصورتی کا خیال رکھتے رہیے، کیونکہ یہ آپ نہیں کریں گے تو کون کرے گا؟ تو ڈی اسکن کا جو فیس واش ہے یا پھر ڈی اسکن بیوٹی کریم ہے، یہ دونوں پروڈکٹس آپ اپنے ایزیلی کسی بھی قریبی جنرل اسٹور سے جا کر پرچیز کر سکتے ہیں اگر فرض کر لیجیے نہیں مل رہے ہیں. تو بالکل جی آپ ڈائل کریں گے نمبرس، کیونکہ میں آپ کو بتانے لگی ہوں نمبرس کو ڈائل کرنے کے فوراً بعد ہی آپ کے قریبی جنرل اسٹورس پر ڈی اسکن بیوٹی کریم ہو یا پھر ڈی اسکن فیس واش ہو وہ اویلیبل ہو سکتا ہے اور آپ وہاں سے جا کر ایزیلی پرچیز کر سکتے ہیں. تو جلدی سے ڈائل کیجیے 03-12-50-25-907 بڑی 312-50-970 اینڈ یور نمبر ہے 03-27-38-4309 بڑی 300 ہے 73-84-309 یہ نمبر تمہیں ڈائل کرنا پانے قریبی جنرل اسٹور سے اویلیبل کرائیں گا اتنا ونی ایزیلی پرچیز کریں گا. سو ڈی اسکن بیوٹی کریم اینڈ ڈی اسکن فیس واش تاج خوبصورتی میں آنی دو بابا چار چنڈ. تو تمہیں بھی اگر خوبصورت تھن چاہیے تھا، خوبصورتی کی دنیا میں قدم رکھنا چاہیے تھا، تو ڈی اسکن بیوٹی کریم جو استعمال لازمی کرے ڈسو. اوکے جی، ان کا علاوہ تمہاں جو میسجز آئیں، تمہاں جو فیڈ بیکس آئیں جن کی طرف بالکل ایسا اچھوں تھا، لیکن ماں جمع کا سوال پوچھو ہے انہیں جو جواب تمہوں کے بدھائیں گا. ہلو، سوال یہ ہے وہ کیڑو ڈر ہے جے کو عورت کے مرد کے خوبصورت بنائے چھڑیندو ہے. ہاں جی، وہ کون سا ڈر ہے جو عورت ہو یا مرد ہو دونوں کو خوبصورت بنا دے گا؟ اب آپ مجھے بتائیے وہ کون سا ڈر ہے آپ کی نظر میں. اور اسی کے ساتھ ساتھ میرے پاس آپ لوگوں کو سنانے کے لیے بڑی اچھے اچھے سے گانے بھی موجود ہیں. تو آئیے ذرا گانا سنتے ہیں اور آپ کیا کہہ رہے ہیں، آپ کے میسجز کی جانب بھی آتے ہیں. پوسٹ کو لگے آپ ذرا لائک اور شیئر کیجیے. آپ سن رہے ہیں وائٹ ایش اینڈ ڈی اسکن بیوٹی شو اسپانسرڈ بائے

0: इन्हीअ करे जॾहिं बि पोलियो मुहिम दौरान पोलियो वर्करनि जी दस्तक थिए त दर खोलियो ऐं पंहिंजे ॿारनि खे पोलियो खां बचाव जा ॿ कतरा ज़रूर पीआरियो। इहे कतरा ॿारनि पोलियो ज़िंदगी भर जी
1: एतमान खे समरहो काम तालीमुल कुरान रोज़ानो सुबुह 9:05 ते सिर्फ़ GFM 88 नेटवर्क ते।
2: हर माशूम वरकोटी वरकोटी कदमुना द यो नवी दुनिया पलोर रवानवी خدا پولیو رنز دا قدمونو درولې هم شي نو پدی وجا د پولیو د هر مهم په محل د پولیو ټیم د دروازې ټکولو جواب ورکوي او خپل ماشومانو ته د پولیو د مخنیوي دوه ساسکي ورکول مهیروي ځکه چې هم دغه ساسکي د ماشومانو د بدن دفاعي طاقت زیاتوي او د هغې د خوبون ولوت وزر مومي پولیو یعنی مستقله مازوري
3: حق سنگیت جو آواز حیدرآباد مٹیاری FM 91.6

0: बि नवा हथियार इस्तेमाल कंदो आहे। अमेरिकी अॾनि सां गॾु अहिड़नि हंधनि खे बि निशानो बणाईंदासीं जिन खे अञा ताईं निशानो नाहे बणायो।
1: अगर वो लॉन्ग मार्च के लिए आते हैं तो जिस तरह पिछली दफा बात हुई थी कि कोई ऐसी चीज नहीं है जहां पे इस दफा हम कमी छोड़ेंगे या कोई लूप होल है जो छोड़ेंगे, उनकी लीडरशिप में मेजोरिटी लोग जो है वो लॉन्ग मार्च नहीं करना चाहते, लेकिन अगर किसी भी सूरत में वो करेंगे तो इस्लामाबाद हाईकोर्ट का ऑर्डर मौजूद है और उसके ऊपर मनवान अमल हुकूमत कराएगी। उसके अलावा हुकूमत का अपना फर्ज भी यही है जो इस्लामाबाद हाईकोर्ट ने कहा है, उसमें किसी किस्म की कोई कमी पेशी नहीं होगी। मैं एक किस्त सारी अपनी सियासत से निकले और आप जिस अप्रोच के ऊपर जा रहे हैं उससे अपना और अपने लोगों का नुकसान ना करें।
2: हम इस दफा वंस फॉर ऑल को ना कोई चीज करेंगे, ये बार बार अफोर्ड नहीं कर सकते।
0: इस्लामाबाद ते कंहिंखे बि चढ़ाई करण न ॾींदासीं। हिन भेरे वन फॉर ऑल थींदो। केपीके जूं हालतूं सभिनी जे साम्हूं आहिनि। पीटीआई वटि अञा बि वक़्तु आहे, बंदगी तरफ़ न वञे। वफ़ाक़ी घरू वज़ीर मोहसिन नक़वी ख़बरदार करे छॾियो। लाहौर में मीडिया सां ॻाल्हाईंदे मोहसिन नक़वी चयो त लॉन्ग मार्च थियो त हाईकोर्ट जे फैसले ते रू मूजिब अमल कयो वेंदो। हिन भेरे ईअं न थींदो त पीटीआई वारा अचनि ऐं मुल्क 10 या 20 ॾींहनि ते बंदि थी वञे। हिन भेरे मुस्तक़िल हल कढियो वेंदो। अफ़गानिस्तान सां लाॻापा दहशतगर्दनि खे रोकण ताईं मामूल ते न ईंदा। आलमी मार्केट जे हिसाब सां तेल महांगो थींदो आहे। हालतूं बरक़रार रहियूं त 1000 रूपये में बि लीटर पेट्रोल न मिलंदो। पीटीआई बानी जूं टे भेनरूं लाहौर में नज़रबंद। अलीमा ख़ान खां पोइ उज़मा ऐं नौरीन न्याज खे बि नज़रबंद करे लखपत जेल मुंतकिल कयो वियो। डीसी लाहौर जो चवण आहे त पुलिस जी सिफारिश ते 3 MPO तहत ॿई भेनरुनि खे 30 ॾींहनि लाइ कोर्ट लखपत जेल मुंतकिल कयो वियो। गुज़िरियल ॾींहुं अलीमा ख़ान खे बि नज़रबंद कयो वियो हो।
3: इंशाल्लाह ताला नए सुबुह वाला मामला जितनी तेजी से आगे बढ़ रहा है वो मेरा ख्याल है कि हम इमेजिन भी नहीं कर सकते। और जिस तरह प्रैक्टिकली पब्लिक साथ आ रही है और चाहे वो चैम्बर्स हैं, चाहे वो ट्रेडर्स हैं, चाहे चैम्बर्स हैं, चाहे ट्रेडर्स हैं, चाहे किसान हैं, तकरीबन हर बंदा किसी न किसी तरीके से अपना रोल प्ले कर रहा है। और आप देखिएगा इंशाल्लाह ताला, मैं तो बड़ा पूरी उम्मीद हूँ कि अल्लाह ताला ने चाहा तो ये इंशाल्लाह बड़ा पूरी उम्मीद हूँ कि अगर अल्लाह ताला ने चाहा और अगर पब्लिक की मर्जी हुई तो सूबे जरूर बनेंगे। और इस बाद में कि सूबों वाली जो तहरीक है वो ठंडी है या गर्म है बहुत तेजी।
0: घरू वज़ीर मोहसिन नक़वी नवनि सूबनि वारो होर्ड ते क़ाइम। लाहौर में प्रेस कॉन्फ्रेंस कंदे मोहसिन नक़वी चयो आहे त नवनि सूबनि वारो मामिलो असांजी सोच खां वधीक तेज़ी सां अॻिते वधी रहियो आहे। अलाह चाहियो ऐं अवाम जी ख़्वाहिश हूंदी त नवां सूबा ज़रूर रहंदा। सूबनि वारो मामिलो थधे या गरम खां घणो अॻिते आहे। वॾे वज़ीर सिंध में पोलियो मुहिम जो इफ़्तिताह करे छॾियो। अॼु खां शुरू थियल पोलियो मुहिम 27 सेप्टेम्बर ताईं जारी रहंदी। 25 लख खां वधीक ॿारनि खे पोलियो खां बचाव वारा फुड़ा पीआरिया वेंदा। इफ़्तिताही तकरीब खे ख़िताब कंदे वॾे वज़ीर मुराद अली शाह चयो आहे त समूरी दुनिया जीअं पाकिस्तान मां बि पोलियो मुहिम ख़त्म कयो वेंदो। पोलियो मुहिम में कोताही कंदड़ ख़िलाफ़ सख़्त कार्रवाई कई वेंदी। आलम सगोरा पोलियो मुहिम कामयाब करण लाइ किरदार अदा कनि। मनशात विकरो कंदड़ मनशात छॾे पाणी विकरो करणु शुरू कयो आहे। हीरोइन विकणींदड़ पकड़िजी पवनि था। पाणी विकरो कंदड़ सेनेटर बणिजी वञनि था। कराची में तकरीब खे ख़िताब कंदे वफ़ाक़ी वज़ीर मुस्तफ़ा कमाल चयो आहे त जंहिंजे हथ में पाणी फराहम करण आहे उहे ई टैंकर हलाए रहिया आहिनि। हाणे बि ॿारनि खे कुतनि जे चक खां नथा बचाए सघूं। जन माण्हुनि जो कारोबार 80 रूपयनि जो आहे। उहे माण्हू पाणी कीअं फराहम कंदा? मौजूदा निज़ाम तहत पाकिस्तान नथो हली सघे। पेट्रोलियम लेवी ख़िलाफ़ जमायत इस्लामी जो कराची खां निकतल ट्रेन मार्च सखर पहुची वियो। मुख़्तलिफ़ शहरनि मां गुज़रण दौरान ट्रेन मार्च जो शानदार आदर भाव। सखर में मीडिया सां ॻाल्हाईंदे जमायत इस्लामी जे अमीर हाफिज़ नईम चयो आहे त मार्च जो पहिरियों मरहलो कामयाबी सां मुकमल कयो आहे। हुकुमराननि खे लेवी वापसि वठणी पवंदी। बलोचिस्तान जे पनगोर वारे इलाइक़े में फोर्सिस जो ऑपरेशन हिंदुस्तानी फितने जा 4 दहशतगर्द मारिजी विया। सिक्योरिटी ज़रियनि मौजूदु पनगोर जे ॿिनि इलाइक़नि में ॻुझी इतलाउ ते ऑपरेशन कयो वियो। फोर्सिस जे ऑपरेशन दौरान हिंदुस्तानी फितने जे 4 दहशतगर्दनि खे जहनु बेड़ो कयो वियो। हथियार हथ कया विया। सिंध जे मुख्य इलाइक़नि में ॿिनि औरतनि समेत 4 ॼणा क़तल। घोटकी भरिसां भाए टे कारे इल्ज़ाम हेट फुफी खे क़तल करे छॾियो। मोहम्मदपुर में जवाबदार वकार माची 16 सालनि जी مفتی حفیظ کے کوڑن جا وار کرے قتل کیا شکارپور میں کالج روڈ تے ہتھیار بند نوجوان سمر علی جسانی کے قتل کیا اعزاز سنجرانی زخمی بنگو بہن فرساں گوٹ وستڑو میں بارن جی گال سان سولنگی برادری کے بن دھرن میں جھیڑو لٹن لگن سبب نوجوان جلال سولنگی قتل نوشیرو فیروز میں فوجی اسٹیشن ویجو گوٹ دریا خان میں جوابدار زال کے قتل کرن بعد پان تے فائر کرے چڈی جوابدار شفیق راج پر زال نواب زادی کے قتل کرن بعد پان تے بھی فائر کرے چڈی زخمی حالت میں اسپتال منتقل سندھ ہائی کورٹ سرکٹ بینچ سکھر میں گوٹھی کی فرمدہ پتافی کیس کی بدلی تھی آئی جی سندھ گرو سیکرٹری پیش نہ تھے عدالت پولیس کے ناری جی واجب لائے بن ہفتن کی مہلت لے چی بدلی دوران ایڈیشنل آئی جی ڈی آئی جی سکھر ناصر آفتاب پٹھان ایس ایس پی گوٹھی اے ایس پی سکھر بیا پیش کیا ایڈیشنل آئی جی رپورٹ جمع کرائیے چی تو ناری کے بازیاب کرائن لائے کوششوں جاری ہیں باس سردار خان کمیٹی جوڑی پوچھا گاچا کئی وی ہے واپاری میر رضا کے ملازم جا پولیس سے سنگین الزام کمیشن میر رضا کے دوست ملازم بزنس پارٹنرز ڈی جی ہیلتھ جا بیان قلم بند کرے ورتا میر رضا کے دوست کمیشن کے بدایا تو میر رضا سے کاروبار بابت 20 لکھن کی ضرورت تے گال ہوئی میر رضا کے ملازم قاضم عدالتی کمیشن کے بدایا تو پولیس میر رضا کے گھر والوں سے نہ ملن احتجاج میں شامل نہ تھن جو پولیس کاغذی کاروائی کا سوائے مخا فون وتی کنکوٹ برساں ہتھیار بندن کی فائرنگ ریٹائرڈ ہیڈ کانسٹیبل ظفر سنجرانی قتل پولیس موجود سال پہرے انڈس ہائی وے مقابلے میں بنگوار برادری جا ٹے ڈواری مارجی ویا ہوا پلانت میں بنگوار برادری کے ہتھیار بندن ریٹائرڈ پولیس اہلکار ظفر سنجرانی کے قتل کیا ہے جوابدارن کے گرفتار کیا کراچی یونیورسٹی کے پروفیسر عارف ساقی تے تشدد دھمکین وارو معاملو حل تھی ویو جوابدار کنین شاہ پروفیسر عارف ساقی وچ میں ٹھا تھی ویو وکیل جو چون ہے تو کنین شاہ کی ضمانت والی درخواست تے پروفیسر عارف ساقی پارا این او سی جمع کرائی وئی بنی دھرین پارا صلاح نامو بھی جمع کرایا وی واسا ملازمن جو ارڑہ مہینوں کا پگاروں پینشن نہ ملنے خلاف احتجاج مظاہرین چو تو احتجاج بعد 20 مہینوں بدران رگو 2 مہینوں کی پگاروں ڈنوں ویو سی او بے آفیسر ہر مہینے لکھیں روپیہ پگاروں مراحتوں وٹھی رہا ہے پر اساں کے حق نہ ملے تو پگاروں پینشن جاری کرے پریشانی ختم کی وے آباد کے گور نگر خان گروہی واسی کی پٹ نوری آباد برسا گم وارسن کے اغوا جو شک روے نے ملازم اعزاز گروہی سندس پٹ اشفاق گروہی کراچی کا واپس دیندے تا گم تھیا وارسن وجو گوبند سے آخری بھیرو نوری آباد وٹ رابطوں تھو ڈی آئی جی حیدرآباد نوٹس ویہ ڈی اگ قتل کے نوجوان کے وارسن جو پاک کتاب کھڑی احتجاج مقبول سجاد چانڈیو کے وارسن 3 کلومیٹر پیدل مارچ کرے پریس کلب اگیا احتجاج کیا وارسن چھو تو گوٹ حاصل کوسو میں جوابدار معمولی گار سے نوجوان کے جوابدار کے گرفتار نہ کر رہی ہے ویڈیو گاڑی بوری واسن ساگر دین جو احتجاج جوابدار خلاف کاروائی کے مطالبہ متاثر ناری چوکاس جڑے جو ہتھیار کے زور تلا جو نشانوں بنایا ویڈیو ریکارڈ کئی پولیس باسٹ کے بنگارو بنے لائے انصاف نہ ملو تو آپ بات کریں چکی